0: ड्यूटी पर वापस आ गए। ईरानी पासदारा ने इनकलाब का कहना है कि उसने जनूब ईरान के बंदर अब्बास एयरपोर्ट के करीब एक अमरीकी फजाई हमले के जवाब में कुवैत में एक अमरीकी फजाई अड्डे को निशाना बनाया। तस्नीम न्यूज़ एजेंसी के मुताबिक फौज ने जवाबी हमला मकामी वक्त मुताबिक सुबह 5 बजे के करीब किया, जो साहिली शहर के हवाई अड्डे के करीब एक अमरीकी हमले के चंद घंटों बाद हुआ, जिसमें फिजाई प्रोजेक्टाइल्स इस्तेमाल किए गए थे। बाद अजा एक बयान में अमरीकी सेंट्रल कमांड सेंटकॉम ने कहा कि मिजाइल हमला कुवैती अफवाज ने कामयाबी से रोक लिया था।
1: अमरीका के सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के साथ मुजवजा मुआहिदा वाज़ह तौर पर तेहरान को जौहरी हथियार हासिल करने से रोकने पर मबनी है। उन्होंने इस फ्रेमवर्क के जौहरी मामलात को मुनासिब तरीके से न संभालने के बारे में दावों को भी मुस्तरद किया है। इतवार को ट्रुथ सोशल पर जारी करदा बयान में ट्रंप ने कहा है कि मुजवजा डील में वाजह है कि ईरान के पास जौहरी हथियार नहीं होंगे और मुआहदे में ईरान के जौहरी प्रोग्राम से मुतलिक वसी शिकें शामिल हैं। इनके बयान बज़ाहर CNN की इस रिपोर्ट की जानब इशारा करते हैं, जिसमें कहा गया था कि मुजवजा फ्रेमवर्क जौहरी अमूर को मुनासिब अंदाज में हल नहीं करता। उन्होंने लिखा है कि यह मुआहिदा मजबूत और मुफसल तौर पर दूसरे जौहरी पहलुओं का इहाता करता है। दरहकीकत मुआहिदे का मरकजी मामला इसी बारे में है। उन्होंने बाज मीडिया इदारों पर भी तनकीद की और इन मुजवजा मुआहिदे के मंदरजात को गलत अंदाज में पेश करने का इल्जाम लगाया है। ट्रंप ने बारहा कहा है कि तेहरान के साथ कोई भी समझौता ऐसी जमानतें शामिल करे कि ईरान जौहरी हथियार हासिल न कर सके। न्यूयॉर्क टाइम्स की एक रिपोर्ट के मुताबिक जंग को ख़त्म करने वाला मुआहिदा तय करने की कोशिशों के दौरान ट्रंप ने सख्त शराइत पर मुश्तमिल मुजवजा अमन फ्रेमवर्क का नज़रसानी शुदा मुसवदा ईरान को भेज दिया है। रोज़नामे ने हफ्ते को रिपोर्ट किया है कि ट्रंप ने मुसवदे के बाद अनासर में तरमीम की और गौर के लिए इसे तेहरान को वापस भेजा और इस बात का हवाला 3 ऐसे हुकाम ने दिया है जो मामले से वाकिफ हैं। खबर में मतन में की गई मखसूस तब्दीलियों की तफसील नहीं दी गई।
0: एक अमरीकी अहलकार ने रॉयटर्स को बताया है कि अमरीकी वजीर खारजा मार्को रूबियो ने लुबनानी सदर जोसेफ ऑन और इसराइली वजीर आजम नेतन्याहू दोनों से इसराइल और लुबनान के दरमियान सफारती मुजाकरात के बारे में बात की और बतदरीज कशीदगी में कमी के हवाले से एक मंसूबा पेश किया है। अहलकार ने कहा कि अमरीका ने बतौर अव्वलीन कदम तजवीज़ किया है कि हिजबुल्ला इसराइल पर तमाम हमले रोक दे और बदले में इसराइल बैरूत में किसी किस्म की कशीदगी या इश्तियाल अंगेजी से परहेज़ करे। अहलकार के मुताबिक यह चीज़ तनाज़े में बतरीज कमी और जंग को मौसर तौर पर ख़त्म करने की राह हमवार करेगा। उन्होंने मजीद कहा कि ऑन ने इस तजवीज़ को आगे बढ़ाने और किसी नौयत का मुआहिदा कराने की कोशिश की है। तहम लुबनानी पार्लिमानी स्पीकर नबीह बरी, जिन्होंने हिजबुल्लाह की जंगबंदी के अहद की जमानत देने का दावा किया, उन्होंने सारा बोझ इस पार्ट पर डाला और कहा कि वो पहले अपने हमले बंद करें। नेतन्याहू ने इतवार को कहा था कि उन्होंने हिजबुल्लाह के खिलाफ जंग में अफवाज को लुबनान में मजीद पेशकदमी करने का हुक्म दे दिया है।
1: शाम सदारती दफ्तर के जारी करदा बयान के मुताबिक अमरीका के सदर डोनाल्ड ट्रंप और शाम के सदर अहमद अल शरा ने एक टेलीफोनिक मुलाकात में शाम की बहाली, तामीर नौ और इलाकाई इस्तेहकाम की हिमायत की कोशिशों पर तबादला ख्याल किया है। बयान के मुताबिक अल शरा ने ट्रंप से कहा है कि शाम पर आयद पाबंदियों का खात्मा मुल्क की माशी बहाली और तामीर नौ के लिए एक बुनियादी कदम होगा। ट्रंप ने भी इस्तेहकाम के तहफ़ और शाम की बहाली और तामीर नौ की कोशिशों की हिमायत की अहमियत पर जोर दिया है। मजीद कहा गया है कि सदर ट्रंप ने इलाकाई सलामती अमन के इस्तेहकाम और खित्ते में मजीद कशीदगी के सदबाब के लिए सफारतकारी और मुज़ाकरात को तरजीह देने की ज़रूरत पर भी जोर दिया है। गुफ्तगू के दौरान दोनों रहनुमाओं ने शाम की बहाली की हमायत के लिए जारी इकदामात और इलाकाई पेशरफ्त का भी जायजा लिया है।
2: ये खबरें सदाए तुर्की की उर्दू सर्विस से पेश की जा रही हैं।
0: कीफ और रूसी हुकाम के मुताबिक यूक्रेनी ड्रोन्स ने गुज़िश्ता रोज़ जनूबी रूस में एक ऑयल डिपो और महाज से सैकड़ों किलोमीटर दूर वाक़ एक पंपिंग स्टेशन को निशाना बनाया। जंग के 5वें साल में दाखिल होने पर कीफ ने मास्को के बुनियादी ढांचे पर हमलों में तेज़ी लाई है और हालिया हफ्तों में उराल जितने दूर दराज अहदाफ को भी निशाना बनाया गया है। यूक्रेनी फौज का कहना है कि ड्रोन्स ने रूस के किरोव खत्ते में एक बड़ी ऑयल पाइपलाइन के डिस्पैच स्टेशन और मकबूजा यूक्रेन के करीब रूस के रोस्तोव खत्ते में एक ऑयल डिपो को निशाना बनाया। यूक्रेनी फौज के मुताबिक ये पाइपलाइन साइबेरिया से मगरबी रूस और बेलारूस तक तेल मुंतकिल करती है। किरोव खत्ते के गवर्नर अलेक्जेंडर सोकोलोफ ने सिर्फ इतना बताया कि यूक्रेनी ड्रोन्स ने एक तनसीब को निशाना बनाया जिससे वहाँ आग लग गई। तहम उन्होंने किसी जानी नुकसान का दावा नहीं किया और लोगों से पुरअमन रहने की अपील की है। कीव की जानब से मुसलसल निशाना बनने वाले जनूबी रोस्तोव खत्ते के कस्बे मातोयोव करगन में मकामी हुकाम ने एक ऑयल डिपो पर ड्रोन हमले के बाद लगने वाली शदीद आग के बायस हंगामी हालत नाफिज करती है। دوسری جانب یوکرین میں حکام دنیپرو میں ایک گودام پر روسی حملے کے نقصانات کو صاف کرنے میں مصروف ہیں، جو کہ یوکرین کی مشہور پوسٹل کمپنی نووا پوشتا کی ملکیت ہے۔ یوکرینی صدر ولادیمیر زیلنسکی نے انٹرنیٹ پر آگ لگنے کی تصاویر شیئر کرتے ہوئے لکھا ہے کہ ان تمام حملوں کو روکنا ہوگا۔ انہوں نے کہا کہ اس کے لیے صرف ہمارے دفاع کی کافی مدد اور روس پر مسلسل دباؤ برقرار رکھنے کی ضرورت ہے۔ اس ہفتے کے اوائل میں زیلنسکی نے امریکہ پر زور دیا تھا کہ وہ روسی حملوں کا مقابلہ کرنے کے لیے اپنے پیٹریاٹ ایئر ڈیفنس سسٹم کے لیے مزید گولہ بارود فراہم کرے۔
1: امریکی سیاسی مبصر جینک اویغر اور ڈیجیٹل نشریاتی شخصیت حسن پیکر نے اتوار کے روز جاری کردہ بیان میں کہا ہے کہ انہیں برطانیہ میں داخلے سے روک دیا گیا ہے۔ دونوں شخصیات کا دعویٰ ہے کہ برطانوی حکام کے اس فیصلے کی وجہ ان کے اسرائیل کے بارے میں جاری کردہ عوامی بیانات ہیں۔ امریکہ میں قائم آن لائن سیاسی خبروں اور تبصروں کے نیٹ ورک دی ینگ ٹرکس کے شریک بانی جینک اویغر نے کہا ہے کہ انہیں اس بندی کا علم اس وقت ہوا جب وہ ساؤتھ بائی ساؤتھ ویسٹ لندن میں شرکت اور آکسفورڈ یونیورسٹی میں خطاب کے لیے لندن روانہ ہونے والے تھے۔ اویغر نے ایکس سے جاری کردہ متعدد بیانات میں کہا ہے کہ برطانوی حکام نے انہیں مطلع کیا ہے کہ انہیں عوامی نظم و ضبط کے لیے سنگین خطرہ تصور کیا گیا ہے۔ اویغر نے کہا ہے کہ برطانوی حکومت نے اسرائیل پر تنقید کی وجہ سے مجھے عوامی نظم و ضبط کے لیے ایک سنگین خطرہ قرار دیا اور اسی بنیاد پر مجھ پر پابندی لگائی گئی ہے۔ انہوں نے مزید کہا ہے کہ اگرچہ وہ اپنے بیانات کو حقائق پر مبنی قرار دیتے ہیں، لیکن حکام نے امریکی سیاست پر اسرائیل کے اثر و سوخ سے متعلق ان کے تبصروں کو یہود دشمنی کے زمرے میں رکھا ہے۔ اویغور کا موقف ہے کہ ان پر عائد پابندی برطانیہ سے متعلق کسی تبصرے کے باعث نہیں، بلکہ امریکہ میں اسرائیل کے بارے میں دی گئے بیانات کی وجہ سے لگائی گئی ہے۔ انہوں نے حکومتی موقف میں موجود تضاد کو تنقید کا نشانہ بنایا اور اس صورتحال کو مکمل طور پر کافکائی قرار دیا ہے۔ اسی تقریب میں شرکت کے لیے سفر کی تیاری کرنے والے سیاسی مبصر اور مقبول لائیو اسٹریمر حسن پیکر نے بھی بعد ازاں ایکس سے جاری کردہ بیان میں اعلان کیا ہے کہ ان کا برطانوی ویزا منسوخ کر دیا گیا ہے۔ پیکر نے لکھا ہے کہ برطانیہ نے میرا ویزا بھی منسوخ کر دیا ہے اور یہ فیصلہ اسرائیل کے بارے میں ان کی تنقیدی آرا سے متعلق ہے۔
0: میانمار کے شمال مشرقی حصے میں واقع ریاست شان کے علاقے نام حکام کے ایک گاؤں میں ایک عمارت کے اندر زوردار دھماکہ ہوا۔ اس ہولناک دھماکے کے نتیجے میں 6 بچوں سمیت 46 افراد ہلاک اور 74 شدید زخمی ہو گئے۔ بتایا گیا ہے کہ یہ عمارت چین کے صوبے یونان کی سرحد سے محض 3 کلومیٹر کے فاصلے پر واقع گاؤں میں موجود تھی اور اس کا استعمال کام کنی کے لیے درکار دھماکہ خیز مواد کو ذخیرہ کرنے کے لیے کیا جا رہا تھا۔ میانمار کا یہ نام حکام خطہ اس وقت مرکزی حکومت کے کنٹرول میں نہیں، بلکہ یہ ملک کی فوجی آمریت کے خلاف برسر پیکار ایک نسلی مسلح گروہ تانگ نیشنل لیبریشن آرمی کے زیر اثر ہے۔
1: ملائیشیا نے 16 سال سے کم عمر بچوں کے لیے سوشل میڈیا اکاؤنٹ بنانے کی ممانعت پر مبنی نئے قواعد و ضوابط نافذ کر دیے ہیں۔ اس قانونی کارروائی کے بعد ملائیشیا نوجوان صارفین کے آن لائن حفاظت کو بہتر بنانے کے لیے جاری عالمی کوششوں میں شامل ہو گیا ہے۔ اس ضابطے کے تحت کم از کم 8 ملین صارفین والے فیس بک، انسٹاگرام، ٹک ٹاک اور یوٹیوب سمیت تمام پلیٹ فارم عمر کی تصدیق کا مؤثر نظام قائم کرنے اور کم عمر افراد کے اکاؤنٹوں کو روکنے کے پابند ہوں گے۔ ضوابط کی خلاف ورزی کرنے والی کمپنیوں پر تقریباً 25 لاکھ امریکی ڈالر تک جرمانہ عائد کیا جا سکے گا۔ تاہم اگر بچے اپنی پابندیوں کو نظر انداز کر کے اکاؤنٹ بنا لیتے ہیں تو والدین پر کوئی جرمانہ عائد نہیں کیا جائے گا۔ ملائیشیا کمیشن برائے مواصلات و ملٹی میڈیا نے وضاحت کی ہے کہ ان اقدامات کا مقصد بچوں کی ڈیجیٹل رسائی کو مکمل طور پر محدود کرنا نہیں، انہیں سائبر دھونس، نقصان دہ مواد اور ایسے پلیٹ فارم ڈیزائن حکمت عملیوں سے محفوظ رکھنا ہے جو بچوں میں ان کی لت پیدا کر سکتی ہیں۔
0: سال کی پہلی سہ ماہی میں ترکیہ کی معیشت میں ترقی کا عمل جاری رہا۔ ترکیہ محکمہ شماریت نے سال 2026 جنوری تک مارچ کی مالی ترقی کے اعداد و شمار جاری کر دیے ہیں۔ اس کے مطابق ترکیہ کی معیشت میں سال کی پہلی سہ ماہی میں گزشتہ سال کی اسی مدت کے مقابلے میں 2.5% اضافہ ریکارڈ کیا گیا ہے۔ اس مدت کے دوران سب سے زیادہ ترقی 9.5% کے ساتھ شعبہ اطلاعات و مواصلات میں ریکارڈ کی گئی، جبکہ زراعت میں 4.6% اور تعمیراتی شعبے میں 3.2% اضافہ دیکھا گیا۔ صارفین کے اخراجات میں اس سہ ماہی کے دوران 4.8% اضافہ ہوا۔ سال کی پہلی سہ ماہی میں مجموعی ملکی پیداوار 389 ارب 598 ملین ڈالرز رہی۔
1: ترکیہ کے استنبول سبیہا گیوکچن ہوائی اڈے نے گزشتہ روز پروازوں کے ساتھ یومیہ فضائی آمد و رفت کی بلند ترین سطح کو چھو کر اپنا ہی ریکارڈ توڑ ڈالا ہے۔ عید الاضحیٰ کی تعطیلات کے آخری دن اندرون ملک اور بیرون ملک پروازوں کو ملا کر مجموعی طور پر 894 طیاروں کی آمد و رفت کو کامیابی کے ساتھ مکمل کیا گیا۔ انتظامیہ کی جانب سے کی جانے والی بہترین منصوبہ بندی کی بدولت عید کی اس شدید رش اور ریکارڈ ٹریفک کو بغیر کسی آپریشنل تاخیر یا